नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट आउँदो अगस्त महिनाको पहिलो हप्तादेखि हिताधिकारीहरूले अरुणोदय योजनाको धनराशि पुनः नियमित हिसाबले हासिल गर्नेछन् भन्ने मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। मुख्यमन्त्रीले फेसबुक लाइभद्वारा हिजो यो कुरो जानकारी गराउँदै भन्नुभयो कि सुलभ मूल्यमा चिनी, दाल आदि पनि अगस्त महिनादेखिबाट नै हासिल गर्नेछन्। यो सन्दर्भमा जुलाईमा उपस्थापन हुने पूर्णाङ्ग बजेटमा विस्तारमा उल्लेख गरिनेछ भने मुख्यमन्त्रीले प्रकाश गर्नुभएको छ। उहाँले साथै निजुत महिना, निजुत बाबु, जीवन प्रेरणा आदि जनकल्याणमूलक योजनाहरू आउँदो अगस्तदेखि पुनः नियमित हिसाबले चल्नेछ भनी जानकारी गराउनु भएको छ। डाक्टर शर्माले गुवाहाटीको रिङ रोड, काजिरङ्गाको एलिभेटेड कोरिडोरको साथै 18,000 करोड रुपियाँ खर्च गरी निर्माण हुने नुमलीगोल र गहपुरको बीचको सुरुङ्गको काम चाँडै सुरु हुनेछ भनी जान्न दिनुभएको छ। त्यस उपरान्त बाईहाटा चारालीदेखि तेजपुरको मिसन चारालीसम्म 4 लेनयुक्त सडक, गुवाहाटी विमानबन्दरदेखि जालुकबारीसम्म एलिभेटेड कोरिडोर, सिलिगुडीदेखि सिल्चर संयोगी एक्सप्रेस हाइवे आदि लगायत धेरैजसो नयाँ प्रकल्पको काम वास्तव हुनेतर्फ अघि बढेको छ भने मुख्यमन्त्रीले प्रकाश गर्नुभएको छ। डाक्टर शर्माले डिब्रुगढलाई राज्यको दोस्रो राजधानी हिसाबले प्रतिष्ठा गर्नको उद्देश्यले 500 करोड रुपियाँ को उन्नयनमूलक पुँजीमा अनुमोदन जनाएको छ भनी जान्न दिनुभएको छ। राज्यमा 4 सांस्कृतिक र काँस शिल्पजात सामग्रीले जिआई टेक यानि भौगोलिक सूच्याङ्क हासिल गरेको छ। हालैको जियोग्राफिकल इन्डिकेसन रेजिस्ट्रीले बिहु पेपा, बाँस शिल्प, रोइथाने कारुशिल्प र सांस्कृतिक परिचयको वैचित्र्यपूर्ण दिशाहरू उद्भावित हुनुमा सहायक बन्नेछ। नयाँ गरी भौगोलिक सूच्याङ्क हासिल गर्ने यी 4 सामग्रीले जनजातीय ऐतिह्य, सङ्गीत विज्ञान र प्राकृतिक सम्पदाको कारुशिल्प वर्णाढ्य दिशा समेटेको छ। यो स्वीकृति हासिलको प्रक्रियामा राष्ट्रिय कृषि र ग्रामोन्नयन ब्याङ्क नाबार्डको असम शाखाले सहाय गरेको छ। नाबार्ड असम शाखाका मुख्य प्रबन्धक लोकेन दासले यो सन्दर्भमा संवाद माध्यमको अघि भन्नुभयो कि ऐतिह्य संरक्षणको गुरुत्वको साथै कारुशिल्पहरूको अर्थनैतिक वहन क्षमता निश्चित गर्नको लागि नाबार्डले भौगोलिक सूच्याङ्क प्रमाणपत्र हासिल गर्ने प्रक्रियालाई सक्रिय समर्थन रहेको छ। स्वाधीनता सेनानी तथा 1942 सनको भारत त्याग आन्दोलनका शहीद कुशल कुँवरको स्मृति दिवस उपलक्ष्य आज राज्यको विभिन्न प्रान्तमा श्रद्धा निवेदन गरिएको छ। भारत त्याग आन्दोलनको समयमा गोलाघाट जिल्लाको खरुपथारको रेल स्टेसन दुर्घटनासँग जडित रहेको अभियोगमा स्वाधीनता सेनानीलाई ब्रिटिस प्रहरीले पक्राउ गरी मृत्युदण्डको हुकुम दिएको थियो। 1943 सनको आजको दिनमा कुशल कुँवर लाई जोरहाट केन्द्रीय कारागारमा फाँसी दिएको थियो। अहिंसा नीतिले स्वाधीनता आन्दोलनमा जोग दिने सेनानी गोलाघाट जिल्ला काङ्ग्रेसको सम्पादकको दायित्वमा पनि रहेका थिए। आज स्मृति दिवस उपलक्ष्य मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले शहीदलाई श्रद्धाञ्जली ज्ञापन गर्नुभएको छ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। अमेरिका युक्तराष्ट्र र इरानले 107 दिने युद्धको समापन घटाउँदै हर्मुज प्रणाली खुल्ला गर्नको लागि एउटा सम्झौता चूडान्त गरेको छ। अमेरिका

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक माध्यमको एउटा वार्तामा गत रात्रि यो कुरो स्पष्ट पारेका छन्। यो सम्झौताको साथसाथै इरानको बन्दरमा अमेरिकाको नौसेनाको अवरोधको अन्त पर्नेछ। स्विजरल्यान्डमा आउँदो 19 जुनमा शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ। न्यायाधीश शर्मिला भुइँया फास्ट ट्रेक अदालतमा जुबिन गार्गको मृत्युको गोचरमा आज 4 जना मानिसको साक्षी ग्रहणको लागि दिन धार्य गरिएको छ। आजको दिन साक्षी ग्रहणको लागि राहुल गोस्वामी, गौतम भट्टाचार्य, राज गोस्वामी र दीपाङ्कर ठाकुरियालाई अदालतमा उपस्थित हुनलाई भनिएको छ। आइसिसी महिला T20 विश्वकप क्रिकेट प्रतियोगितामा भारतले गत रात्रि बर्मिंघमको एजबेस्टनमा अनुसूचित ग्रुप एकको खेलमा पाकिस्तानलाई 64 रनमा पराजित गरेको छ। पाकिस्तानले 171 रनको विजय लक्ष्यले खेल सुरु गरी 17 ओभर्समा जम्मै विकेट गुमाई 106 रन मात्रै गर्न समर्थ हुन्छन्। दीप्ति शर्माले 5 विकेट दखल गर्दछिन्। यसको अघि भारतले पहिलो ब्याटिङ गरी निर्धारित 20 ओभर्समा 6 विकेटको विनिमयमा 170 रन सङ्ग्रह गर्दछ। टिमको भएर स्मृति मान्दनाले सर्वाधिक 68 रन गर्दछिन्। दीप्ति शर्मालाई प्लेयर अफ द म्याचले सम्मान गरिन्छ। फिफा विश्वकप भकुण्ड प्रतियोगितामा ग्रुप ईको एउटा खेलमा जर्मनीले हिजो रात्रि पहिलो पटक विश्वकपमा अवतीर्ण भएको कुरासाउलाई 7-1 गोलमा पराजित गरेको छ। सुन्दै हुन्थ्यो समाचार पुरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमवेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ट्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्ट्जमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नु थर्क अधिकारीबाट। भारत सञ्चार निगम लिमिटेडमा रिक्त भएका 100 जुनियर टेलिकम अफिसर पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामा 16,400 रुपियाँदेखि 24,500 रुपियाँसम्म, साथै अन्यान्य बोनस रहनेछ। प्रार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, यसका कुनै एउटा शाखामा बी वा बिटेक डिग्री भएको हुनुपर्दछ, अथवा इलेक्ट्रोनिक्स वा कम्प्युटर साइन्स विषयमा एमएससी डिग्री भएको हुनुपर्दछ। प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि bhnl.go.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 4 जुलाई तोकिएको छ। कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा रिक्त भएका 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको लागि कम्बाइन्ड ग्रेजुएट लेभल एक्जामिनेसन 2026 परीक्षा आयोजन गरेको छ। जुनियर स्टाटिस्टिकल अफिसर पदको लागि प्रार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक पर्यायमा कम्ती पनि 60% नम्बर प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्दछ। त्यस उपरान्त स्नातक हुनुपर्दछ अथवा स्ट्याटिस्टिक्स विषय लिएर स्नातक हुनुपर्दछ। स्ट्याटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा प्रार्थी स्ट्याटिस्टिक्स, म्याथमेटिक्स, इकोनोमिक्स, डेमोग्राफी, पपुलेसन स्टडिज, ऑपरेशन रिसर्च, इन्फर्मेसन टेक्नोलॉजी, कंप्यूटर साइंस, कंप्यूटर इंजीनियरिंग, कंप्यूटर टेक्नोलॉजी, कंप्यूटर एप्लीकेशन, डाटा साइंस अथवा आर्टिफिशियल इंटेलिजेंस विषय में स्नातक हुनुपर्दछ। अन्य पद को लागि प्राप्ति स्नातक हुनुपर्दछ। संपूर्ण तथ्य र आवेदन को वेबसाइट भयो ssc.nic.in। आवेदन को अंतिम मिति 22

0: तोकिएको छ। इन्डियन एयरफोर्स फ्लाइङ ब्रान्च ग्राड ड्युटी टेक्निकल ब्रान्चको र ग्राउन्ड ड्युटी नन टेक्निकल ब्रान्चमा रिक्त भएका पदपूर्तिको लागि एएफसिएटी 2026 यो परीक्षा आयोजन गरेको छ। पदको विस्तृत शिक्षकता अर्हता र उमेर सम्पूर्ण तथ्य तथा आवेदनको लागि वेबसाइट भयो indianairforce.nic.in। आवेदनको अन्तिम मिति 29 जुन तोकिएको छ। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पुरा भयो। श्रोताबिन हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। गोर्खा समुदायको लोक संस्कृति शीर्षकमा सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ चक्रपानी शर्मा।
1: गोर्खा वा नेपाली जनसमुदायको लोक संस्कृति। संस्कृति भन्ने शब्द महासमुद्र चाहिँ हो। केवल दुई एक नदी नालाले समुद्र सृष्टि असम्भव छ। सहस्र खोला झरना नदी नालादेखि लिएर ठुला ठुला नदी समूहको महामिलनमा मात्र महासमुद्र बनिन्छ। त्यसै गरी मानव जातिको समस्त संस्कारको समष्टि नै संस्कृति हुन जान्छ। यो विषयमाथि विस्तृत व्याख्या यो छोटो लेखमा प्रस्तुत गर्न बिल्कुलै सम्भव छैन। यो धृष्टता मात्र हुन्छ। वन जङ्गलमा पशु सरह बस्ने आदि मानवले आफ्नो प्रयोजन पूरणको निम्ति गरेको विभिन्न कार्यबाट स्वाभाविक हिसाबले नै बुद्धिको विकास हुनुको साथसाथै नयाँ नयाँ खोज आविष्कार प्रयोग संरक्षण इत्यादि गर्दै जाँदा यसले एक परम्पराको रूप लिन्छ अनि यसको फलस्वरूप राम्रो नराम्रो दुवै खालका संस्कार वंशानुक्रममा बहन हुँदै आउँछन्। कालक्रममा जाति वर्गादिका विभिन्न संस्कार मुताबिक परम्परा रीतिनीति धर्मकर्म उत्सव पर्व वेशभूषा बोलीचाली साहित्य कला आदिको संमिश्रणमा संस्कृतिको सृष्टि भएर मानव जातिले आआफ्नो परिचय दिन समर्थ भएको छ। एउटा जाति वा राष्ट्रको चिनारी त्यसको संस्कृतिबाट पाइन्छ। त्यसो हुनाले संस्कृति एउटा जाति वा राष्ट्रको प्राणतुल्य हो। आफ्नो सांस्कृतिक चिन्हारी नहुने जातिलाई कसैले चिन्दैनन्। कुनै एक राष्ट्र वा जातिमाथि विजय प्राप्त गर्नु छ भने आक्रमणकारीको पहिलो अनि मूल लक्ष्य हुन्छ त्यसको संस्कृति ध्वंस गर्ने। समाजको प्राणको स्पन्दन संस्कृति नै नष्ट भएपछि त्यो जातिको राष्ट्र ध्वंसमुखी मात्र नभएर त्यो जाति पृथ्वीबाटै निश्चिन्न हुन जान्छ। यसैले जातिलाई जिउँदो राख्नु छ भने संस्कृतिको संरक्षण हुनु अत्यावश्यक मानिन्छ। मानिस नामको जीवले आदौमा अर्थात् प्रस्तर युगमा जङ्गली जानवर वध गरी पेटपालो गर्ने गर्दथे। यसको निम्ति ढुङ्गा वा हड्डीबाट भाला बन्चरा आदि गरिएका शिकार उपयोगी हतियार तयार गरी यिनको व्यवहारबारे जानकार भए। पहिलो अवस्थामा मानिसले काँचे खाने गर्थे। समयमा प्रकृतिबाटै आगाको सृष्टि भयो। वनमा डढेलो लागेर वन्यप्राणीहरू डढे। जीवित प्राणीको अभाव हुन जाँदा आधा डढेर जताततै लडेका जानवरको मासु खान लागे। काँचोभन्दा पोलेको मासु धेरै स्वादिलो भएको अनुभवले आगाको संरक्षण गर्न सिकायो। यसरी नै गहुँ जातीय अन्नको आविष्कार भयो। गहुँ जौ धान आदि एकै जातको अन्न हुनाले गोर्खा अथवा नेपालीहरू अन्नको पूजा गर्दछन्, शिरो धारण गर्दछन्। विजयादशमीको दिन नेपाली सम्प्रदायका मानिसले आफ्ना अग्रजहरूको हातबाट दही अक्षताको टिका लगाएर आशीर्वाद लिने चलन छ। तिल तैलबीजको पहिलो आविष्कार हो। शयनासनको रूपमा सायद कुश व्यवहार गरिएको थियो। त्यसो हुनाले तिलकुशको साथै गहुँ जौ धान आदि अन्न जातीय चिजबिज देव कार्य होस् अथवा पितृकार्य होस् हामीले व्यवहार गरिआएका छौँ। यी जम्मै नेपाली संस्कृतिका अङ्ग हुन्। बाबु बराजुको पालादेखि पारम्परिक रूपले चल्दै आएका रीतिनीति धर्मकर्म चालचलन आचार व्यवहार उत्सव पर्व भाषा साहित्य कला इतिहास दर्शन आदि जम्मै नेपाली संस्कृतिमा सम्पृक्त छन् अनि हाम्रो सम्प्रदायले यथावत यिनलाई आत्मसात गरेको छ। सभ्यताको अग्रगतिको क्रममा सृष्टि भएको संस्कार अनि परम्परा नै संस्कृति हो। हामी मन मस्तिष्कलाई यदि संस्कृति मान्ने हो भने सभ्यता हाम्रो भौतिक शरीर हो भन्न सकिन्छ। थोरै अवधिमै सभ्यताको परिवर्तन हुनसक्छ, निश्चेष पनि हुनसक्छ। तर संस्कृतिले जीव लिन जसरी लामो समयको प्रयोजन हुन्छ त्यसरी नै यो दिगो पनि हुन्छ। यो स्थायी अनि मौलिक तथ्य समृद्ध एउटा संस्कार हो। यस उसले गोर्खाली अथवा नेपालीहरूमा दसैँ तिहार विभिन्न पूजा पर्व होम यज्ञ आदि वैदिक युगदेखि नै निरन्तर चल्दै आएको छ। विभिन्न गायन वादन नृत्य चित्रकला तथा थरी थरीका शिल्पकला कौशल आदिको पारम्परिक संस्कारले नेपाली संस्कृतिको मर्यादा पाइसकेको छ। संस्कृति व्यापक छ। केवल गीत वाद्य नृत्य नाटक मात्रैमा संस्कृति सीमाबद्ध छैन। यो त संस्कृति नामक प्रकाण्ड वृक्षको एउटा हाँगो मात्र हो। विश्वको जुनसुकै भूखण्डमा नेपाली अथवा गोर्खालीहरूको बसोबास भए पनि नेपाली भाषामै वार्ता विनिमय हुन्छ। यही भाषामै नेपाली साहित्य समृद्ध छ। नङ मासुको जस्तो नाता भएको साहित्य संस्कृतिमा लोकसाहित्यको अवदान उल्लेखयोग्य ठहरिन्छ। आख्यान उपाख्यान चुड्का

0: अर्का, दन्त्यकथा, लोकधुन, शब्द व्यञ्जना आदि अलिखित उपादानहरू जनजीव्रामी पिँढीदेखि पिँढीसम्म चलेर आएका छन्, जो कि नेपाली संस्कृतिकै अङ्ग हुन्। मानिसको बौद्धिक विकासको क्रममा विभिन्न खाद्यान्नको परिचय हुनुको साथै संरक्षणको निम्ति कृषि कार्यको प्रारम्भ भयो। गाई, भैँसी, बाख्रा, पाठा, घोडा आदि विभिन्न पशुधनको पालन पोषण गरी यिनलाई व्यवहारमा ल्याउन थालियो। यहीँबाट दुधको गुणागुणबारे मानिसलाई थाहा लाग्यो अनि दुध दुहेर यसलाई संरक्षण गर्ने व्यवस्था हुन थाल्यो। यसो गर्ने जाँदा विभिन्न भाँडाकुँडाहरूको खाँचो अनुभव भयो अनि काठ, बाँस आदिका उपयोगी बर्तन बनिए। नेपाली जनसमुदायमा दुधको प्रयोग अनि यसको प्रयोजनीयता प्रणिधानयोग्य छ। प्रत्येक धार्मिक कार्यहरू यसको प्रयोगमा आउँछ, हामी नितान्तै गर्दछौँ। विवाह सम्बन्धित बातचित गर्न जाँदा पनि दही ठेकी लिएर जाने चलन छ। यो नेपाली संस्कारको अनिवार्य
1: क्योंकि हर इंसान को सिर्फ प्यार की, स्नेह की यानी अच्छी बातों की इच्छा होती है ना।
2: बिल्कुल। और सोनाली जी, अब कार्यक्रम में एक अंतराल ले लें।
1: बिल्कुल लेते हैं।